उस बाली में सोपण कितना है तो उद्धम उद्धम करे दिया जीव को कमान दिया सुख मन उसी उद्धम की है अपनी तरह में सुख खानी छड़े दूर मेरे चल के गुरु की अस्तु पर सर्वत माई माई मां गुरु की गोद में यह थोड़ा उद्धम कई कहने जी ते कोई साढ़े वर्ष हो रहा है जी गुरु प्रेरेगा गुरु कहे जाता गुरुद्वारे जाऊ गुरु की कृपा होगी तो बाणी पढ़ा ओरी तो सदा ही कृपा गुरु कदे भी कहता बाणी ना पढ़ गुरु नहीं कहता कि सत्संग में ना फिर यह हुज्जत है यह मन रख नहीं गुरु तो प्रेम है सिद्ध जाए बगे सत्संग भी जिथे हर साल हर नाम बिलई ये ना क्रम दे महान कि मेरे की मत आपे गुरु बाणी पढ़ाएगा आपे अमृत चढ़ेगा कदे नहीं किया भी गुरु आपे रोटी खवाएगा और वास्ते सारा उपराना कर सब भी कर दे सारी समग्री भी कर ले जाके प्रशादा तैयार होंगे फिर प्रशादे वास्ते उद्धम है आत्मक भोजन वास्ते भी जो तुम की उद्धम करें दिया जीव को कमाल दिया सुखपुंच त्याय दिया तू प्रभु मिल नानक उतरी चिंत कमाई कर ये सिख का कर्म तीसरा कर्म है उस वाहगुरु का सिमरन नानक उतरी चिंत जी चिंता ने अग सू हर वेले साड़ दी रही अगर कहते दूर हो गया कल जी का पिता जी ने तो सिख न महान उद्यम दिता है विकास सिंह थोड़े उद्यम दिया तो दुनिया की धड़कन पै पंजाब की धरती किस तरह सुधारे उपजवाला बनाए सारे देश को अन्न मिले इतनी मर्जी टेक्निकल व्यू के गुरु ने थोड़े उत्ते बड़िया बखी दुनिया ने यह सिद्ध कर दिता है सारे देशवासी खास करके गुरु के सिखां के अंदर महान बख्श जेडे काम हाथ पाते चढ़िया गुरु ने नानक नाम चढ़ी कला क्योंकि नानक के नाम नाल बाबा जी बाबा नंद सिंह जी महाराज के दो अर्थ करते नानक नाम चढ़ी कला जिन्हें को धन गुरु नानक पातशाह जी का नाम है वह भी सदा चढ़ती करे या नानक नाम चढ़ती कला जिन्हें को गुरु का नाम है वह चढ़ती कला च रह के किसी का बुरा नहीं सोचता तेरे भाने सरबत करो किरत करनी है सिमरन धर्म की किरत यह भी बंदगी बाणी पढ़नी है भी वाहगुरु का जाप करना यह भी बंदगी दान पुण करना यह भी बंदगी बाणी लिखा है काल खाए के सत्तों दे नानक रहा नानक चुनिया खिया ये भर जाने कोय सुरते चुनी ज्ञान की जोगी का जग
योगी भी चुनी कह रही है जति सुरते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याओं की फिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुनते रहे भी माया ही दंग मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह होमे आ जाए कहीं भी माया का ही मंत्र माया का ही मान नहीं तो वाहगुरु की बख्श यह तो वाहगुरु की दात ये वाहगुरु की अर्पण करते रहे पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान पुन करना यह सिमरन सत्संग करते हैं यह भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है यह भी बाबा जी बच्चे करते ये कोई बीबी घर माड़ा फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आए भगवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने तो उन्हें कहा स्वामी मैं तो नाम से जपती हूं रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मन मत तेरी माड़ा फेरी ये मन मत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुछा का त्याग करके पति क्योंकि कम कर दिया या उन्हें कम किया तो सवेरे भोजन त्याग करना यह भी सिमरन है जी बाणी भी पढ़ती है हर टाइम सतगुरु जी पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया उसने जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जागे तस्कर के अंदर चोर तीजे पैरे तस्कर जागे चौथे पैरे जो तो समय योगी के जाग गुरसिख में जाग अंदर तुम पिछल राती जागर जाके की करना नाम दान इशनान क्रीड़ा इशनान करना ते बह के जपना सपना दान पुन भी नाम दान इशनान क्रीड़ा फिर मिठा बोलन निव चलन नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी करता सही ही करता तेरे वर्गा तो नहीं मिठा बोलन ये अमृत पीता है तो रखना मिठास पड़ी है मिठा बोलन निर्चल निमता करे गुरु के सिख का मन नीवा तो मत राजकर उल्ट चल गया तो मन मिठा हो गया तो मत नीवी तो ताइयों सिखी भी जी खुशबू है साढ़े अंदरों कट गई मिठा बोलन निर्चलन हथों दे के भला मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना तो थोड़ा पैसा भी नहीं लिखे सिखता है कर्म थोड़ा सोना तो थोड़ा पर लिखदार भी नहीं कितना थोड़ा समीए पे कितना थोड़ा खाई जी अगे अठ रोटियां खादियां तो सत खा ली जे जे बारह घंटे सौनिया तो दस घंटे सौनी कोई निगरान समीय ने बाबा जी की भी बेनती की बाबा रन सिंह जी महाराज बेनती की महाराज आपके पास करो बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाम सारा दिन शरीर पीड़िया ही ना खते डिगाड़ी ना सके वो भी कोई खाने तावे लिखे है सबरत मिठे बनिए सुनिए सार होने हर तुरती मुख बोलने मारन नाल किए छत्ती अमृत भाव है जाको नजर करे बाबा होर खाना तुगी खुआर जित खाते तन पीए मन में चले विकार वो खाने की खा जेदे मन विकार ही बनिया रहे हर मेरे पीने ही नहीं मुसलमान रोजे रखे
رکھتے ہیں, سکرون روزہ رکھتے ہیں, روزے کا مقصد یہ نہیں بھی خدا رب خوش ہو جائے, روزے کا رکھنے کا مطلب ہے شریر کی شدھی, شریر کی شدھی. ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے, کیوں ہوئے کھٹے نکار آؤ سر, ایک دن فاقہ کر لے دوائی مل گئی اپنے آپ پیدا ٹھیک ہو جائے. تو اسی طرح روزہ رکھنا ورت رکھنا یہ نہیں بھی کوئی کرم نہیں, صرف شریر کی شدھی ہے, شریر ٹھیک ہو جاتا ہے, پر گرو کا سکھ تو روز روزہ روز ورت رکھتے تو کہڑا تھوڑا کرو یہ شریر ٹھیک رہے, ڈاکٹر کو جانے نہیں پہ بابا جی نے وچن کیتا اتنا تھوڑا کھاؤ جی نال شریر بوجھ نہیں نہ بن, اتنا تھوڑا سو جہد ساڈا امرت والا سو کی بنے, اتنا الم آہار الم سی تھوڑا سونا کھاونا تھوڑا بولن گرو چ پائے ایک بہتا نہیں بول سارا دن گپا ہی نہیں پایا تھوڑا یہ بھی گرمت ہے, پھر کال کھائے شکرت کرے کالا کال کے شکرت کرے وڈا ہوئے نہ آپ کرائے گی گرو نے وڈیائی بخشی ہے تو جناؤں گا نہیں وڈیائیاں گرو والوں آدی پھر ہمیں چ نہیں آتا آس کرتا تجھا کے آداب تمہاری جیو پھر سب تیرا کہو نانک سب تیری وڈیائی کوئی نہیں, یہ گرو بخش تو گرو کی وڈا ہوئے نہ آپ کرائے پھر پیسہ نکل سات سنگت مل گام دے رات دے نکچل کر یہ دو ٹائم دے میرے کرت بھی کرنی کم کار بھی کرنا امرت ویلے شام تاکہ گرو نال جڑنا ہے جس طرح تھی جڑ جڑ کے کرنا کی ہے شبد ترت پرچا کرے گرو دے شبد کی وچار سننی تے کرنی سدگر پرچے من پرچائے پھر بھائی صاحب کی چاہے پھر سکھ کا جیون آسا نراش آسا رہتا ہوا کیونکہ جی آسا آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کل چلا آسا نراش سکھ ہے ادم کرے جس طرح تھی ادم کی بندگی کا سروپ کی ہے بابا جی بچن کرتے سن کر بندے تو بندگی جتر کٹ میں سا ہو بندگی کا سروپ حکم ہے آپ کیونکہ سروپ جتنے تک سروپ لکھنا نہ بڑے اتنے تک من جڑتا ہے تو نشانہ کوئی نہیں ہے نا سن تو بندگی کا سروپ جا ہے وہ ہے حکم سکھ جا ہے کرت بھی کرتا ہے نام بھی جپتا ہے بچیاں نال بھی پیار کرتا ہے سیر بھی کرتا ہے ہنسا بھی ہے تنگے کپڑے بھی پاندا ہے گرو نال بھی جڑتا ہے یہ سب گرو کر دو حکم منیے ہوئے پروان تا ختم کار ہے بس بھائی سمجھا صاحبان نے تین دن واسطے کیا نہیں لیا سید بدھو شاہ کو آ گیا چٹھی لے کے پیسے پہ بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچ سید بدھو شاہ نے گرو کا حکم نامہ پڑھ کے سنایا وہ لکھا ہوا کہ تصویر